0: किया और कहा कि भारत तमाम शोबों में खुद कफील बनने के सम्त में काम कर रहा है। जनाब मोदी ने कहा कि खुद किफालत की ये कोशिश विकसित भारत बनाने के लिए एक मजबूत बुनियाद साबित होगी।
1: आज भारत इकोनॉमिक सेल्फ रिलायंस, टेक्नोलॉजिकल सेल्फ रिलायंस, इंडस्ट्रियल सेल्फ रिलायंस, ऐसे हर सेक्टर में आत्मनिर्भर बनने के लिए काम कर रहा है। यही विकसित भारत की मजबूत नींव का सबूत है। इस मजबूत नींव पर आपको एक भव्य, सुंदर, विकसित भारत का निर्माण करना है।
0: उन्होंने तलबा पर जोर दिया कि वो कौमी मफाद को अपने फैसलों के मरकज में रखें।
1: आज के इस दौर में हमारे सामने चुनौतियां भी अलग है और इसलिए हमारे दायित्व भी अलग है। अपने जीवन के अगले 30-35 साल में आप जो कुछ भी करेंगे वो विकसित भारत की हमारी यात्रा को प्रभावित करेगा।
0: हर घर तिरंगा मुहिम आज से शुरू होकर 17 अगस्त तक जारी रहेगी। इस पहल का मकसद शहरियों को हुब्बुल वतनी, कौमी इत्तेहाद और भारत के मालामाल विरसे का जश्न मनाने की सरगर्मियों में शिरकत करने और कौमी परचम लहराने के लिए शहरियों की हौसला अफजाई करना है। इस मुहिम का आगाज आजादी का अमृत महोत्सव की तकरीबात के हिस्से के तौर पर 2022 में किया गया था। उस वक्त से अब तक ये मुल्क की सबसे बड़ी अवामी शिरकत की तहरीक के तौर पर उभरी है। गुज़िश्ता बरसों में यह हकीकी तौर पर लोगों की तहरीक बन गई है जो मुल्क के सभी खित्तों और बिरादरियों को भारत के इत्तेहाद, वक़ार और मजमूई कौमी शनाख्त का जश्न मनाने के लिए तहरीक देती है। पेश है एक रिपोर्ट।
2: इस साल की हर घर तिरंगा मुहिम खुसूसी अहमियत की हामिल है क्योंकि इस साल भारत के कौमी गीत वंदे मातरम की भी 150वीं सालगिरह मनाई जा रही है। कौमी गीत और कौमी परचम का एक साथ होना हुब्बुल वतनी का मुनफरिद जश्न है। तकरीबात के हिस्से के तौर पर पूरे मुल्क में एक साथ मिलकर वंदे मातरम गाए जाने का एहतमाम किया जाएगा। इसके अलावा यौम आजादी की यादगार के तौर पर 14 अगस्त को मुल्क की तकसीम की हौलनाकियों को याद किया जाएगा ताकि मुल्क की तकसीम के बाइस होने वाली तकलीफों, मसाइब और बेघर होने जैसे हौलनाक वाकयात को याद रखा जा सके। इस सिलसिले में पूरे मुल्क में खामोश मार्च निकाले जाएंगे। मुल्क की तकसीम से मुतालिक नुमाइशों का एहतमाम किया जाएगा। इसके साथ ही सकाफत की वजारत ने लोगों से कौमी परचम पर फख्र का इजहार करते हुए इसे लहराने और कौमी गीत वंदे मातरम को सीखने और गाने की हौसला अफजाई की है। बैरून मुल्क भारत के 200 से ज्यादा सिफारतखाने, हाई कमिश्नर और कौंसिल खाने इस मुहिम के तहत मुख्तलिफ तकारीब का इनेकाद करेंगे। इस साल की अहम तकरीब सूर्य पथ तिरंगा डिजिटल रिले है जिसमें 54 भारतीय मिशंस शिरकत करेंगे। यह रिले 15 अगस्त को फिजी से शुरू होगी और सैन फ्रांसिस्को में भारत के कौंसिल जनरल पर खत्म होगी। न्यूज डेस्क की रिपोर्ट के साथ खबरनामे के लिए मैं फैसल खान।
0: मरकजी वजीर दाखिला जनाब अमित शाह दो रोजा सरकारी दौरे पर कल रात पुद्दुचेरी पहुंचे जहां लोक निवास में उनका शानदार इस्तकबाल किया गया। इस वक्त जनाब शाह गोरीमेदू के पुलिस ट्रेनिंग स्कूल के मैदान में पुद्दुचेरी पुलिस को प्रेसिडेंट्स पुलिस कलर अता किए जाने की तकरीब में शिरकत कर रहे हैं। पेश एक रिपोर्ट।
3: मरकजी वजीर दाखिला जनाब अमित शाह बावकार प्रेसिडेंट्स पुलिस कलर अता किए जाने की तकरीब में पुदुचेरी पुलिस को खुसूसी परचम पेश करेंगे। सदर जमहूरिया ने 8 मई को पुदुचेरी पुलिस को उनकी गैर मामूली खिदमात, नज्म व ज़ब्त और मुमताज हुसूलियाबियों के एतराफ में पुलिस कलर अता किए जाने का ऐलान किया था। इस मौके पर पुलिस की मुख्तलिफ शाखों के जवान खुसूसी परेड में हिस्सा ले रहे हैं। तकरीब में पुदुचेरी के लेफ्टिनेंट गवर्नर के कैलाश नाथन, वजीर आला एन रंगासामी और उमूर दाखिला के वजीर एम ए निमिश्वाम भी मौजूद हैं। दोपहर को जनाब शाह पुदुचेरी के मुरुगा थिएटर सिग्नल से हर घर तिरंगा यात्रा को झंडी दिखाकर रवाना करेंगे। पुदुचेरी से विभिन्न इसनाथ की रिपोर्ट के साथ खबरनामे के लिए मोहम्मद अम्मार।
0: मरकजी वजीर दाखिला अमित शाह ने काकोरी ट्रेन एक्शन के अजीम मुजाहिदीन आजादी को खिराज अकीदत पेश किया है। एक सोशल मीडिया पोस्ट पर जनाब शाह ने कहा कि काकोरी ट्रेन एक्शन भारत की आजादी की जद्दोजहद का एक नाकाबिल फरामोश बाब है जिसने बरतानवी हुकूमत के जुल्म जबर और नाइंसाफी के खिलाफ मुसल्ला इनकलाबी तहरीक को नई रफ्तार दी। उन्होंने कहा कि चंद्रशेखर आजाद और राम प्रसाद बिस्मिल की क्यादत में बहादुर मुजाहिदीन आजादी ने अपनी बेमिसाल जुर्रत और अज़्म के जरिए बरतानवी हुकूमत को यह पैगाम दिया कि मुल्क के वसाइल उसके अवाम की मिल्कियत हैं। جناب شاہ نے کہا کہ ملک کا کوری ٹرین ایکشن کے تمام عظیم مجاہدین آزادی کی ہمیشہ احسان مند رہے گا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ مرکز نے مدراس، کلکتہ، مدھیہ پردیش اور کرناٹک ہائی کورٹس کے لیے 30 ججوں کی تقرری کو نوٹیفائی کیا ہے۔ ان تقرریوں میں سب سے زیادہ 15 جج مدراس ہائی کورٹ کے لیے مقرر کیے گئے ہیں۔ قانون اور انصاف کی وزارت کی جانب سے جاری نوٹیفیکیشن کے مطابق ان تقرریوں میں 20 وکیل اور 10 عدالتی افسران شامل ہیں۔ مدراس ہائی کورٹ میں مجموعی طور پر 15، کلکتہ ہائی کورٹ میں 8، کرناٹک ہائی کورٹ میں 6 اور مدھیہ پردیش ہائی کورٹ میں 1 جج کی تقرری عمل میں آئی ہے۔ یہ تقرریاں صدر جمہوریہ نے بھارت کے چیف جسٹس اور سپریم کورٹ کالیجیم سے مشاورت کے بعد کی ہیں۔ نئے تقرر کردہ ججوں سے توقع ہے کہ وہ آنے والے دنوں میں اپنے عہدے کا حلف لے کر ذمہ داریاں سنبھال لیں گے۔ ان تقرریوں سے چاروں ہائی کورٹس میں ججوں کی خالی آسامیوں کو پر کرنے اور زیر التوا مقدمات کے جلد نمٹانے میں مدد ملنے کی توقع ہے۔ جے پی ایس سی اور جے ایس ایس سی کی بھردی کے امتحانات میں مبینہ بے ضابطگیوں کے خلاف احتجاج کرنے والے جھارکھنڈ کے طلبہ آج رانچی میں ریاستی حکومت کے نمائندوں کے ساتھ ایک اور دور کی بات چیت کریں گے۔ پیش ایک رپورٹ۔
2: جھارکھنڈ حکومت اور احتجاج کرنے والے طلبہ کے نمائندوں کے درمیان بات چیت کا اگلا دور آج دوپہر کے قریب ہونے والا ہے۔ حکومت کی کمیٹی نے وزیر اعلیٰ ہیمنت سورین سے ملاقات کی اور طلبہ کے ساتھ پہلے دور کی بات چیت میں ہونے والی پیش رفت سے انہیں آگاہ کیا۔ حکومت اور احتجاج کرنے والے طلبہ کے مختلف گروپوں کے درمیان اعلیٰ سطح کی بات چیت کا پہلا دور کل رانچی کے اسٹیٹ گیسٹ ہاؤس میں خوشگوار ماحول میں ہوا۔ حکومت کے نمائندوں نے کہا کہ وہ امتحان کے نظام میں جامع اصلاحات کے لیے پرعزم ہیں۔ اسی دوران طلبہ رہنما رویندر پاسوان نے کہا کہ طلبہ گزشتہ 15 دنوں سے غیر معینہ مدت کے دھرنے پر بیٹھے ہیں اور انہوں نے اپنے مطالبات تفصیل کے ساتھ حکومت کے سامنے رکھ دیے ہیں۔ طلبہ کا کہنا ہے کہ جب تک ان کے مطالبات پر ٹھوس کارروائی نہیں کی جاتی ان کی تحریک جاری رہے گی۔ رانچی سے مہوش رحمان کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فیصل خان۔
0: بھارت کے محکمہ موسمیات نے آج اتراکھنڈ اور چھتیس گڑھ کے علاقوں میں تیز سے بہت تیز بارش کے لیے اورنج الرٹ جاری کیا ہے۔ موسمیات کے محکمے نے آج ہریانہ، چنڈی گڑھ، ہماچل پردیش، پنجاب، اتر پردیش، بہار، راجستھان، جھارکھنڈ، مدھیہ پردیش اور ملک کے شمال مشرقی علاقوں میں تیز بارش ہونے کی پیشگوئی کی ہے۔ آئی ایم ڈی کے مطابق جموں کشمیر، آندھرا پردیش، کیرلم، ماہے، کرناٹک، تمل ناڈو، پدوچیری، کرائیکل، لکشدیپ اور انڈمان نکوبار جزائر میں آج گرج چمک کے ساتھ چھینٹے پڑنے کا امکان ہے۔ موسمیات کے محکمے نے کہا ہے کہ دلی میں آج آسمان ابر آلود رہے گا اور یہاں ہلکی بارش ہونے کا امکان ہے۔ اس کے علاوہ محکمہ موسمیات نے آئندہ 48 گھنٹوں کے دوران اتراکھنڈ کے کئی ضلعوں میں تیز سے بہت تیز بارش کی وارننگ جاری کی ہے۔ آج باگیشور، پتھورا گڑھ اور چمولی کے لیے تیز سے بہت تیز بارش کے امکان کے پیش نظر اورنج الرٹ جاری کیا گیا ہے۔ دہرادون، رودر پریاگ، نینی تال اور چمپاوت ضلعوں کے لیے بعض مقامات پر شدید بارش کے امکان کے پیش نظر یلو الرٹ جاری کیا گیا ہے۔ ہریدوار اور ادھم سنگھ نگر ضلعوں کو گرج چمک اور آسمانی بجلی گرنے کے امکان کے باعث یلو الرٹ کے تحت رکھا گیا ہے۔ پیش ہے ایک رپورٹ۔
3: موسمیات کے محکمے کے مطابق آج ریاست کے پہاڑی ضلعوں میں تیز بارش کا امکان ہے۔ دہرادون، باگیشور، نینی تال اور چمپاوت میں بھی تیز سے بہت تیز بارش کی وارننگ جاری کی گئی ہے۔ اترکاشی، رودر پریاگ، چمولی، ٹہری، پاؤڑی، پتھوڑا گڑھ اور ادھم سنگھ نگر میں بعض مقامات پر تیز بارش کے امکان کے پیش نظر یلو الرٹ جاری کیا گیا ہے۔ موسم کے حالات کے پیش نظر قدرتی آفات سے نمٹنے اور باد آباد کاری کے محکمے کے سیکرٹری ونود کمار سمن نے تمام متعلقہ اضلاع کو 24 گھنٹے الرٹ رہنے کی ہدایت دی ہے۔ محکموں کو ضروری وسائل اور آلات تیار رکھنے اور سڑکوں پر رکاوٹ پیدا ہونے کی صورت میں انہیں فوری طور پر صاف کرنے کی ہدایت بھی دی گئی ہے۔ دہرادون سے ساکشی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: جموں کشمیر میں حالیہ بارش، راستوں کی مرمت کے کام اور آئندہ چند دنوں میں خراب موسم کی پیشگوئی کے باعث آج سے پہلگام اور بالتل دونوں راستوں سے امرناتھ یاترا معطل کر دی گئی ہے۔ یہ فیصلہ یاتریوں کی حفاظت کے پیش نظر احتیاطی اقدام کے طور پر کیا گیا ہے۔ رامبن ضلع سمیت کشمیر کے بعض علاقوں میں بارش اور خراب موسم کے حالات کے پیش نظر احتیاطی طور پر کل جموں کے بھگوتی نگر بیس کیمپ سے یاتریوں کے کسی نئے قافلے کو روانہ ہونے کی اجازت نہیں دی گئی۔ 3,336 یاتریوں نے کل پوتر گفا کے درشن کیے اور سرحدی سڑک تنظیم بی آر او خراب راستوں